हे कृतार्थ, धारणक हो गया। धारणक जो शमशान घाट पिच बैठ के उड़ीक कर देने कदों कोई लाश आवे, कफन मिले, पांडे मिलन, पैसे मिलन, कदों कोई लाश आवे, सड़ियां लकड़ियां बिकन, कदों लाश आवे, सानू मेहनताना मिले, साजो समिग्री मिले, जिसदी उपजीविका, जिसदी रोजी, जिसदी उड़ीक किसी दी मौत ते खड़ी है, और जो सवेरे तो लेके शाम तक, रात तक इसे उड़ीक च रवे, कोई मुर्दा आवे, कोई मुर्दा आवे, कोई मुर्दा आवे, ऐसे मनुख दी रूह भी मुर्दा हो जाती है, ऐसे मनुख दा इखलाक भी मुर्दा हो जाता है, ऐसे मनुख दा आचरण भी मुर्दा हो जाता है। शेख सादी ने एक बड़ी सुंदर कविता, शायरी गुलिस्तान विच कीती है। फरमान है उना दा, गर इंसाफ पुरसी बद अख्तर कस अस्त, मैथो इंसाफ दी गल पुछो, बद बख्त कौन है, बद किस्मत कौन है, कि दर राह तश रंज दीगर कस अस्त, जिस दी राहत दूजियां दी रंज ते खड़ी है, जिस दियां खुशियां दूजियां दे रोने ते खड़ियां ने, जो दूजियां दी बर्बादी विचों आबादी लभदा है, जो दूजियां दी मौत विचों जिंदगी लभदा है, जो दूजियां दे नुकसान विचों नफा लभदा है, जो दूजियां दी बेइज्जती विचों इज्जत लभदा है, जो दूजियां दे रोने विचों हासे लभदा है, इते बड़ा बदबख्त, बड़ा बदबख्त, सारा दिन ए उड़ीक होवे, ए सोचनी होवे, मरे किसे घर विच कोई मनुख, मौत होवे किसे दी, खत्म होवे कोई, लाश आवे, मैनू कपड़े मिलन, मैनू साजो समिकरी मिले, मैनू धन मिले, इस तरह दी सोचनी इखलाक दा पतन कर देंदी है। ठीक है, अगर ये पेशा है, धंधा है किसे दा, पर सोचनी विच ना ले आवे, उपजीविका प्रभु ते सुटे, सेवा दे रूप विच करे, सोचे परमात्मा दी तरफों यही मेरी ड्यूटी लगी है, तो ये सारी सेवा करदे होया उदी उपजीविका ते चलेगी, पर उसका इखलाकी पतन नहीं होगा, उदी मनोवृत्ति थल्ले नहीं जाएगी। पर ओ ही सर्वधारणक नहीं जो शमशान घाट विच बैठ के सारा दिन मुर्दियां दी उड़ीक करता है, ते किसे घर विच मौत होवे इसकी उड़ीक करता है, नहीं, सारा संसार ही लोभियां ने शमशान घाट बना के रख देता है, और खुद बैठा है धानक दी तरह, कोई मरे मैनू कुछ मिले, कोई तबाह होवे मैनू कुछ मिले, मैनू कुछ मिलना चाहिदा है, हुंदा दूजा तबाह ते होवे, मेरे पल्ले कुछ पैना चाहिदा है, खोया जांदा सब दा ते खोया जान दे। इस तरह हर मनुख धानक बन गया, और हर मनुख ने संसार नू शमशान घाट बना के रख दिता। धन गुरु नानक देव जी महाराज ने इसनू इस ढंग नाल भी बयान किया है, एक स्वान दोए स्वानी नाल, भलके भौंके सदा बयान। एक कुत्ता, दो कुतियां, मनुख जैसे सवेरे उठता है, इहदे नाल उठ बैठदियां ने,
भौंकदा है कुत्ता, भौंकदियां ने एक कुतियां। रात नू जद सौ जांदा है वक्ती तौर ते एक कुत्ता ते कुतियां शांत होंदियां ने, पर होंदियां इस दे कोल ने। जैसे सवेरे उठदा है कुत्ता भी उठ बैठा, कुतियां भी उठ बैठियां, जोर दा भौंकना आरंभ कर दिता। इस भौंकण दे मनुख इतना बेजार होना है, मजा ले दी जबान तो वाहिगुरु निकले, राम निकले, अल्लाह निकले, मजा ले जपजी साहब पढ़े, ये मंदिर दी सुरत लवे गीता पढ़े, या ये नमाज पढ़े ते कुरान दी तलावत करे, नहीं, मुश्किल है। कौन है कुत्ता? लोभ। कौन ने दो कुतियां? आशा ते तृष्णा। थोड़ा जिया लोभ कुत्ता चुप होंदा है, आशा ते तृष्णा, तृष्णा जो मिल गया उसकी तृप्ति नहीं, तृष्णा ते आशा, ये दोवें इतनियां जोर दियां भौंकदियां ने कि वक्ती तौर ते चुप कीते उस कुत्ते नू, उस लोभ नू नाल भौंकना पैंदा है, और पूरी उच्ची आवाज दे भौंकना पैंदा है। तो जब लोभ ऐसा भौंकना शुरू करे, आशा ते तृष्णा भी भौंकण, ये कल्ला मनुख की करे, ये फिर की करदा है? धन गुरु नानक देव जी महाराज दा फरमान, कूड़ छोरा मुठा मुरदार, झूठ दे छुरे नाल मुरदार नू जबा करदा है। मुरदार और झूठ दा छुरा, प्रथम ते समझांगे, जानना चाहांगे मुरदार की है। मुरदार गुरु नानक खुलासा कर दें, बाणी दी व्याख्या बाणी कर दिए, हक पराया नानका उस सुवर उस गाय, गुरु पीर हमाता भरे जा मुरदार न खाए। पराया हक बस यही मुरदार है। अगर हिंदू है तो गऊ खा रहा है और मुर्दा गऊ, मुस्लिम है तो सुअर खा रहा है मुर्दा सुअर, मरिया होया सुअर। पराया हक इते सुअर खा रहा है मुसलमान, इते गऊ खा रहा है हिंदू। भारत दी मनोहत कि गऊ सब तो उत्तम है, ये मनुखी मां दी तरह सोचती है। इसका गर्भकाल का समा भी मनुखी मां दी तरह 10 महीने का है। जैसे डार्विन ने किसी वक्त कहा कि मनुख दी आखिरी कड़ी बंदर है, बंदर तो विकास करके मनुख इस शक्ल दे आया है। शरीर की खोज है, विज्ञान की खोज, बाहर की खोज है, पर भारत दा ऋषि मन की खोज दे संलग्न है। उदी दिलचस्पी मन की खोज दे है। उन्हें देखिया मनुख दा मन ते गऊ दा मन बड़े निकटवर्ती ने। जैसे डार्विन ने देखिया बंदर दा शरीर ते मनुख दा शरीर बड़ा मेल खांदा है, भारत दे ऋषि ने देखिया गऊ दा मन ते मनुख दा मन बड़े निकटवर्ती ने। हो ना होवे मनुख दी आखरी कड़ी गऊ है, गऊ मरिए तो फिर मनुख बनी है। इस तरह मनुखी जिंदगी दी आखरी कड़ी गऊ हो सकती है, बकौले डार्विन बंदर हो सकती है।
افضل ہو گئی گو، مہان ہو گئی گو۔ بھارت دے چنتن وچ، دیش واسیاں دے چنتن وچ، کیونکہ منکھ دی طرح سوچ دی ہے، منکھ دی طرح ممتا رکھ دی ہے، منکھ دی طرح دکھ سکھ محسوس کر دی ہے۔ اس نو مارنا ایسا ہے جیسے منکھ نو مارنا، اور اس دا ماس کھانا ایسا ہے جیسے بندے دا ماس کھانا۔ ترگت جون ہے، سور بشٹا کھاندا ہے، گندگی کھاندا ہے۔ تو اسلام دیوانی محمد صاحب نے حرام قرار دیتا، نہیں کھانا یہ سور، نہیں کھانا۔ کہ دن بھر بشٹا کھاندا ہے، گندگی کھاندا ہے، اور پھر اس دی گردن دی ہڈی اتنی مضبوط، اتنی سخت، یہ حلال نہیں ہو سکتا، ذبح نہیں ہو سکتا۔ بہت تڑپے گا، بہت تڑپے گا، کھانا حرام۔ پر مہاراج کہہ رہے ہیں کھا رہا ہے وہ سور، اگر وہ مسلمان ہے کھا رہا ہے وہ سور، اگر وہ بیگانہ حق کھا رہے ہیں، اگر بھارت دا واسی ہے، ہندو، بودھ، جین، سکھ ہے، پرایا حق کھا رہے ہیں، گو کھا رہے ہیں۔ دھن گرو نانک دیو جی مہاراج دیواک، حق پرایا نان کا، اس سور اس گائے، گر پیر ہم تاں بھرے، جامردار نہ کھائے۔ پر جب لوب کتا بھونکدا ہے، آسا تے ترشنا دو کتیاں بھونکدیاں نے، اس بھونکن وچ منک ایسا نڈھال ہوندا ہے، بے حال ہوندا ہے، کوڑ چھرا مٹھا مرداں، بھلکے بھونکے صدا بیال، یہ آسا ترشنا بھونک دیاں نے، بے حال کر دیندیاں نے۔ یہ لوب کتا بھونکدا ہے، نڈھال کر کے رکھ دیندا ہے، ایک سوان دوئے سوانی نال، پلکے بھونکے صدا بیال، کوڑ چھرا مٹھا مردار، تانک روپ رہا کردار۔ پھر یہ بے حال ہویا منک جھوٹ بول کے پرائے حق نو اپنا ثابت کرن دی کوشش کردا ہے، میرا ہے میرا ہے، جھوٹ بولدا ہے جد اس دا نہیں ہے۔ یہ زمین میری ہے جدکہ اس دی نہیں ہے، یہ گھر میرا ہے جدکہ اس دا نہیں ہے، یہ دھن میرا ہے، یہ سمپدا میری ہے، یہ ملکیت میری ہے۔ اس طرح دوجیاں دا کھوندا ہے، دوجیاں دی چیز دیتے، وستو دیتے اپنی مور لاندا ہے، بے حال ہویا تے بے حال کیتا ہے، لوب نے بے حال کیتا ہے، آسا تے ترشنا نے۔ اس واسطے میرے پادشاہ کہندے نے لوبھی دا کوئی بھروسہ نہیں، کیونکہ لوبھی پاپی ہوندا ہے، لوبھی تو ہر وقت خطرہ ہے، دھن نو، سمپدا نو، زمین جائیداد نو۔ اور چونکہ ویاپک پدر تے لوگ پردھان ہو گئے، خلقت لوبھی ہو گئی ہے، تو ایک دوجے تو خطرے ود گئے نے، چینا جھپٹیاں ود گئی نے، لوگ پردھان۔ دھن گرو نانک دیو جی مہاراج نے تے بڑا سندر آسا دیوار دے بھی فرمان کیتا ہے، جیسے راجنیتک دنیا کرانتیاں آدیاں نے، راج پاٹھ تے بدل دیا، نیتیاں بدل دیا نے، ودھان بدل دے نے، کئی دفعہ کرنسی بدل دی ہے، دھن دا پرچلن بدلتا ہے، روپ رنگ بدلتا ہے، باہر دا اے پلٹا راج پلٹے نال ہوندا ہے، لیکن منک تے انتش کرن دی دنیا ہے، من دی دنیا، اس دے اتے اگر اہنکار راج کرے
तो नीति विच व्यवहार विच जुलम बर्बाद हो जाता है। अहंकार का मतलब मैं हां तू नहीं है, अहं। अहंकारी किसी भी बराबरी नहीं देगा, अहंकारी हर एक नूं पैरां दे थले रखेगा। तो जो पैरां दे थले आण नूं राजी नहीं, उसकी गर्दन कुचली जाएगी, लिताड़ी जाएगी, आखिर पैरां दे थले लियांदी जाएगी। और जब बहुगिणती विच मनुखता अहंकारी हो जाए, जोरावर हो जाए, तो कमजोर दा सिर शक्तिशाली दे पैरां दे थले हुंदा है, अहंकारी दे पैरां दे थले हुंदा है। चारों पासे जुलम छा जांदा है। ऐसे दौर कई दफा लंघे ने जद सदा हंकारियां कोल ते हंकारी दा पैर गरीबां मजलूमां कमजोरां दे सिर ते उड़ाइयां गईयां गर्दना, लिताड़ियां गईयां गर्दना। जद मन दी सेजा दुते काम दा राज होवे, वासना दा राज होवे, और बहुगिणती विच मनुखता इस तरह दी हो जाए, तो दुराचार आम हो जांदा है, सरे आम हो जांदा है। किसे मुल्क विच अहंकार प्रधान होवेगा, जुलम ही जुलम होवेगा। किसे मुल्क विच वासना एकाम प्रधान होवेगा, तो दुराचार आम होवेगा सड़कां ते, और सरेआम बाग बगीचियां। किसे वक्त भारत विच काम प्रधान मनुखता हो गई सी, रहिंदे ते पंजे विषय मनुख दे कोल हर वक्त ने, पर एक हर वक्त प्रधान होंदा है, वो कोई भी हो सकता है। अहंकार हो सकता है, लोभ हो सकता है, काम हो सकता है। और जब काम प्रधान मनुखता हो जाती है, तो बाजारां च दुराचार और दुराचार दे बाजार, परिवार विच दुराचार, उत्थे भी कोई शर्म हया नहीं रह जाएगी। और धार्मिक मंदरां विच दुराचार, जिस दौर विच काम प्रधान हो गया सी भारत विच, उसे दौर विच कोणारक दे मंदर बने, खजुराहे दे मंदर बने, और इस तरह दे होर मंदर बने। ये सारे मंदर राम दे मंदर नहीं, काम दे मंदर ने। वासना दियां नगन मूर्तियां और वासना दे कृत रूप पत्थरां दियां गढ़ियां हुईयां मूर्तियां च देखण लई देश विदेश तो दुनिया पहुंच दिए कोणारक खजुराहा। बहुत वड्डी भीड़। ए वासना उस समय प्रदर्शित हुई सी, सरेआम हुई सी, नुमाइशी बन गई सी बाजार विच। बाजार ते की धर्म मंदरां विच, मंदर ही काम दे बने। और वाकई जद वासना ही प्रधान होवे, तो फिर हर पासे दुराचार छा जाएगा, वो काबले कबूल हो जाएगा, कोई गुनाह नहीं, कोई पाप नहीं। और ऐसी ऐसी क्रीड़ा होंदी रही इन्हां धार्मिक मंदरां विच, जिन्हों अल्फाजां विच अज दे समय बयान करना औखा है, जिन्हों सुनना सुनाना भी कठिन है। पर जे किधरे लोभ प्रधान होवे, बहुगिणती दे चोवे, ताकत दे चोवे, तो पाप व्यापक हो जांदा है, छा जांदा है। पाप चारों पासे, बकौले गुरु नानक, अज दे दौर विच मनुखी मन दे ते राज कर रहा है लोभ। लबे पाप दोए राजा मैता, कूड़ हुआ सिकदार। काम नेब सद पुछिए, बह बह करे विचार। लब राजा है, लोभ
راجا ہے، پاپ وزیر اعظم ہے، وزیر اعظم راجے دے نال ہے، پاپ تے لوب دے نال ہے، جہاں لوب تہاں پاپ ہے، جتھے لوب ہے اتھے پاپ ہے، لب پاپ دوے راجا میں تھا، اے راجا تے وزیر نے، یہی منکھ دے من دے راج پہ کر دین، لوب پاپ لوب پاپ لوب پاپ۔ پھر مہاراج کہتے ہیں کوڑ ہوا سکدار، چودھری کون جھوٹ کوڑ، لوڑ بھی نہیں تو دیکھے منک جھوٹ بول رہے ہیں، کوڑ بول رہے ہیں، اور ویاپک پدر تے جھوٹ، جھوٹھی راجنیتی، جھوٹے پروارک بول، اور جھوٹ تے ہی کھڑے ہو گئے دھارمک بول، سچ دی کوئی پہچان نہیں، سنت کہلان دا شوق ہے، من کدی پربھو وچ لین نہیں ہویا، لیکن مالا دو دو گل وچ دو دو ہتھ وچ پردرشنی نمائش جھوٹ، دھرم دی دنیا دے جھوٹ، راجنیتی دے جھوٹ، پروارک دنیا دے جھوٹ، یہ چودھری ہے۔ کام نیب سد پوچھئے، جد کدی لوبھ نو لوڑ پی جائے، پاپ دبدا وچ پی جائے، کوڑ چودھری کدرے کمزور ہون لگ پے، تا کام نے سد پوچھئے، اس نائب کام نو کامنا نو بلا لیا جاندا ہے، بہ بہ کرے وچار، لوب وچار کردا ہے پاپ نال کوڑ نال کام نال، اور کام ایسی وچار دے دیندا ہے لوب بھڑک اٹھتا ہے، جھوٹ مدد کردا ہے، پاپ انگ سنگ ہو جاندا ہے، اندھی ریت گیان وہونی، بھائے بھرے مردار، اگیانتا دا اندھکار ہے، منکھ نو کچھ بھی نہیں پتا کون میرے تے راج کر رہے ہے، اور لوب مردار کھان تے مجبور کر رہے ہیں۔ لوبھی دی طرز زندگی اس طرح ہے، گرو ارجن دیو جی مہاراج فرمان کردے نے، اکرن کروت اکھادن کھادن اساجن ساج سمجھیا، لوبھی وہ کچھ کرتا ہے جو نہیں کرنا چاہیے، وہ کھاندا ہے جو نہیں کھانا چاہیے، اور لوبھی دا سارا ساز و سامان ملین ہے۔

0: अरारद निहाले दुश्मनी बरकुन के रंजो बेशुमार आरद। दोस्ती दा बूटाला मिलाप दा बूटाला जे तो खुदा दा मिलाप चाहना है, जे किधरे भुलेखे नाल तो दुश्मनी दा बूटा ला भी बैठा है, इसनों आज ही जड़ों पुट दे सिवाय दुखां दे सोल तो इस बूटे नूं होर कुछ भी नहीं लगता। अमृत फल खाना चाहना है दोस्ती दा बूटा ला। भगत आत्मदर्शी मनुख ते सारे जहान नूं मित्र बना लैंदा है। सबको मीत हम आपन की ना, हम सब ना के साजन। किस तरह सारी कायनात नूं उसने मित्र बना लिया, पशु पक्षियां तक नूं, जड़ चेतन सब नूं अपना मित्र बना लिया। जिंदगी ते बड़ी छोटी है, दुनिया बड़ी वड्डी है, सारियां नूं मित्र बनाया आखिर किस तरीके नाल? गुरबाणी ढंग दसदी है, इक सज्जन सब सजना, इक वैरी सब बात। जद उस इक नूं सज्जन बना लैंदा है ते इक नाल सजनता दा जद रिश्ता जुड़दा है तो सारी अनेकता उस इक दे आसरे ते खड़ी है, अनेकता भी सारी सज्जन बन के रह जांदी है, जीवन धन हो जांदा है। कहिंदे मित्रां विच जीवना स्वर्ग विच जीवना है, दुश्मनां विच जीना नरक विच जीवना है। नरक ही भोग रहे ने ओ जो कहिंदे गलियां दे कख भी वैरी ने, पर स्वर्ग दे चवो ने जिन्हां ने शैतान नूं भी मित्र बना लिया है, दुष्टां नूं भी मित्र बना लिया है। सब मित्र सबको मीत हम आपन की ना, पर ए युगत अहंकारी दे कोल नहीं आउंदी। अहंकारी जे अस्थूल ढंग नाल नहीं अगर वो धार्मिक है तो सूक्ष्म ढंग नाल चोट पहुंचावेगा। बड़ी सुंदर एक गाथा है। एक संत बैरागी जंगल विच कुटिया बना, साधना विच लीन है, ते साधना सारी सिर्फ हंकार नूं मारन वास्ते है। और जिस दिन अहंकार मरदा है निरंकार प्रगट होंदा है। अहंकार जितने चिर तक है जन्म ते मरण चलदा है, और जैसे निरंकार प्रगट होंदा है जन्म मरण मिट जांदा है। सरा साधना विच लीन ए योगी ए संत। एक राजा आया दर्शना लई, तपस्या साधना दी बड़ी दूर दूर तक धुम पई। बहुत तपेश्वर है, बहुत जपेश्वर है, बड़ा संजमी है। राजा दर्शना लई आया है, दर्शन कर राजा प्रसन्न होया है। उसने एक बड़ी कीमती मोतियां नाल जड़त पोशाक चोला भेंट कीता। भावें साधु कहण लगा हुण असी इस तरह दे चोले पहनना छड़ दिता है, असी ते तन दिते सिर्फ कमली धारण करदे हैं। पर वो राजा कहण लगा आखिर मैं खालियत किस तरह जो है आप दे दर्शन करा, ये नजराना है, ये भेंट है, चलो नहीं पाना आप रख लो दे देना किसे नूं। राजा ये नजराना रख के चला गया। कुछ दिना बाद इस त्यागी वैरागी साधु दा एक मित्र, गूढ़ा मित्र, बचपन दा दोस्त, और वो भी साधु सी, वो भी तपस्या कर रहा सी, मिलन लई आया है। गालबन 10 मील दी वाट पैदल चल के ये जंगल विच संत दी कुटिया कोल पहुंचे है। दूरों वेख इस संत ने स्वागत कीता है और सत्कार मान नाल बिठाया है। रस्मी गुफ्तगु तो बाद जो भिक्षा तो भोजन आया सी वो छकाया है। रात बड़े सोहने ढंग नाल प्रभु चर्चा करदिया बतीत हुई। सवेरे इस बैरागी साधु ने कोई तीन घरां दे जाना है नाल दे पिंड, उन्होंने अपने घरां दे चरण पाण लई बुलाया है। ये बैरागी साधु आए हुए मेहमान मित्र नू कहिंदा है भी इत्थे कल्यां बैठिया तुसी तंग हो जाओगे, आओ मेरे नाल चलो, मैं तीन घरां विच जाना है, तुसी मेरे नाल चलो, फिर वापस आ जांदे हैं। इस बैरागी साधु ने वो जो राजे ने कीमती चोला दिता सी मोतियां नाल जड़त बड़ा खूबसूरत वो कट के दिता और आखे ए पा लो, कस्बे दे चले हां तुसी पा लो। वो साधु कुछ बेनियाज, ये मेहमान साधु और ये मित्र साधु जो आया है रमजी मनुख, हरक सोग तो उच्चा मनुख, पहन लिया उसने वो चोला, कीमती चोला। जैसे दोवे कस्बे दे अंदर दाखल होंदे ने सारियां दी निगाह उस चोले ते और चोला जिस साधु ने पहने है उस ते। दुखी हो गया है बैरागी साधु है, कल तक मैं जब इस कस्बे दे आउंदा सी सारियां दिया निगाहां मेरे ते, अज ए निगाहां फिर गईयां ने, अज ते मेरे मित्र ते, चोला दिता है लेकिन अंदर ख्याल आया है, हैं इते मेरे नालों महान प्रतीत होंदा है, सारे इसनों पे वेख देने, खैर जिस घर दे जाना सी गए, आओ भगत होई, सन्मान नाल बिठाए गए और घर वालिया ने सुभावक पूछे उस बैरागी साधु तो, ए जो नाल आए ने ये कौन ने, क्योंकि सारे घर वाले अखां फाड़ फाड़ के उसनु वेख रहे ने, सोना चोला पहने होया है, मुखड़े ते शांति झलक दी है, निर्माणता बिखर दी है, रहस बिस्माद अखां दे इच है, तो सारे घर वाले उस तो प्रभावित ने, पुछदे ने संत जी ये नाल फड़े कौन आए ने। दुखत होके कहिंदा है मेरे मित्र ने कल आए सन, मेरे बचपन दे दोस्त ने, साधु ने, साधना करदे ने, बड़े ज्ञानी ने, जपीश्वर ने, तपीश्वर ने, पर ये जिहड़ा चोला है ना ये मेरा है। हुण इस ढंग नाल ते तारफ नहीं कराईदा, लेकिन अहंकार उबल पिया, बुलवा दिता अहंकार ने, मेरा है चोला, मेरा है। खैर जद उस घर तो रुखसत होए उस मेहमान साधु ने कहा मित्र तू कपड़े पवा के भी मैनू नंगा कीता, चोला पवा के भी तू मेरे कपड़े उतारे, कोई इस तरह तारुफ कराई दे। खैर माफी मंगन लग पया, कहन लगा नहीं अचानक मेरे मुंह में बोल निकल गए, तुसी बुरा ना मनाओ, बुरा ना मनाओ, दूसरे घर गए। دوسرے گھر والے دی وی نگاہ اس سادو تے اکھاں دے چرمز ہے، بسمات ہے، چہرے تے شانتی ہے، اور سب تو وڈی گل جس تو ایک گھر والے پربھاوت ہو رہے ہیں، اتنا قیمتی چولا، اتنا سندر چولا۔ تو دوسرے گھر والے نے بھی یہی پوچھا، سنت جی یہ نال کون مہاتما آئے نے، یہ کون نے؟ تو ایک دم بول پے، میرے بچپن دے دوست نے، بال سکھا نے اور سادھو نے، تپسیا کردے نے، گیانی نے۔ رہ گئی اس چولے دی گل، یہ چولا میرا نہیں ہے، میرا نہیں ہے، اس دے وچ ہی کہہ گیا ہے میرا ہے، میرا ہے، میرا ہے۔ خیر اس گھر تو جیوں نکلے، یہ بیراگی سادھو پھر معافی منگدا ہے، مترا مینو اس طرح بھی نہیں کہنا چاہیے سی، پر نکل گئی ہے گل، تو سہن کر لے، برداشت کر لے، ہوں میں نہیں کہاں گا۔ تیسرے گھر گئے، آؤ بھگت ہوئی، بٹھائے گئے، پر وہ چولا تیسرے گھر دے بھی سارے منکھاں نوں پربھاوت کر رہے ہیں، نر ناری بچے سب پربھاوت اسے سادھو نوں دیکھ رہے ہیں۔ سواوک پوچھ لیا، سنت جی یہ نال کون آئے نے، یہ کہڑے سنت نے؟ تو ہن تعارف کراندا ہے، میرے بال سکھا متر نے، جپیشور نے، تپیشور نے، گیانی پرش نے، پر رہ گئی انہاں کپڑیاں دی گل، اس چولے دی، میں اس دی گل نہیں کرنی۔ نہ گل کر کے بھی کر گیا، جد اس تیسرے گھر تو رخصت ہوئے، کٹیا چ پہنچے، اس مہمان سادھو نے، اس دوست سادھو نے چولا اتار کے اگے رکھ دیتا، آکھیا تین دفعہ تو ننگا کیتا ہے، اے لے اپنا چولا، ہن چوتھی دفعہ میں آپ ہی اتار دینا، تین دفعہ تو اتروایا ہے، تین دفعہ تو نگن کیتا ہے۔ اہنکاری اپنے متر دا بھی مان سنمان برداشت نہیں کر سکتا، اہنکاری اپنے گرو دی مہانتا بھی برداشت نہیں کر سکے گا، وہ متر نو چھپائے گا، ماں باپ گڑوان نے تے انہاں نو پچھے سٹے گا۔ ودیا گرو ہے یا ادھیاتم گرو ہے، اس نو بھی ہنکاری چھپان دی کوشش کرے گا، پچھے سٹے گا۔ مہاراج دی بانی بڑا سندر فرمان کر دیے، جو گرو گوپے آپنا تے نر برے آری، یہ بڑے برے پرش ہوندے نے ہنکاری، گرو نو بھی چھپاندے نے، کیوں؟ پھر میری میں، میرا وڈپنا پھر کتھے؟ تو یہ متر نو چھپاندے نے، پتر نو چھپاندے نے، اگر گنوان ہے ماں باپ نو پچھے سٹدے نے، صرف اپنے آپ نو ہی اگے کرنا انہاں دی زندگی دا لکش ہے، اور یتن کوشش اے بھی ہوندی ہے رب نو بھی پچھے سٹیے، پرماتما نو بھی پچھے سٹیے۔ اور ناکش نے پچھے سٹن دی کوشش کیتی سی، نمرود نے کہہ دیتا سی کون ہوندا ہے خدا، میں خود خدا ہوں۔ تو اہنکار اپنے تو وڈا کسے نو بھی نہیں من سکدا، اہنکار جیمد ہے، میں آشرت تو تے بالکل بھول جاندا ہے۔ ایک اردو شاعر نے بڑی سندر نظم لکھی ہے، بکرے دے بول نو اگے کر کے، تے بکرے دا بول ہے میں میں میں، اسے نو آدھار بنا کے اس شاعر نے بڑی سندر کلپنا کیتی ہے۔
1: فخر بکرے نے کیا

ਇੱਕ ਓਅੰਕਾਰ ਸਤਨਾਮ ਕਰਤਾ ਪੁਰਖ ਨਿਰਭਉ ਨਿਰਵੈਰ ਅਕਾਲ ਮੂਰਤ ਅਜੂਨੀ ਸੈਭੰ ਗੁਰਪ੍ਰਸਾਦ ਕਲ ਕਲ ਵਾਲੀ ਕਾਮ ਮਦ ਮਨਵਾ ਪੀਵਣਹਾਰ ਕ੍ਰੋਧ ਕਟੋਰੀ ਮੋਹ ਭਰੀ ਪਿਲਾਵਾ ਅਹੰਕਾਰ ਮਜਲਸ ਕੂੜੇ ਲੱਭਦੀ ਪੀਪੀ ਹੋਏ ਖੁਆਰ। ਇਸ ਯੁੱਗ ਦੇ ਮਾਲਕ ਕਲਯੁਗ ਦੇ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਧੰਨ ਧੰਨ ਸਾਹਿਬ ਸ੍ਰੀ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਵਕਤ ਦੀ ਰੂਪ ਰੇਖਾ ਖਿੱਚਦਾ ਹੋਇਆ ਇਹ ਮਹਾਂਵਾਕ, ਇਹ ਮਹਾਂਸੰਦੇਸ਼, ਇਹ ਮਹਾਨ ਉਪਦੇਸ਼ ਮਨੁੱਖ ਦੇ ਦਿਲ ਦਿਮਾਗ ਦੇ ਉੱਤੇ ਜਦ ਵੀ ਪ੍ਰਭਾਵ ਪੈਂਦਾ ਹੈ, ਮਾਹੌਲ ਦਾ, ਵਾਤਾਵਰਣ ਦਾ, ਸਮੇਂ ਦਾ, ਮੌਸਮ ਦਾ, ਸਰੀਰ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਮੌਸਮ ਤੋਂ, ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਬੈਰੂਨੀ ਮਾਹੌਲ ਤੋਂ। ਇੱਕ ਘਰ ਦੇ ਕੋਈ ਮਨੁੱਖ ਚਲਾਣਾ ਕਰ ਗਿਆ, ਲਾਸ਼ ਪਈ ਹੈ, ਚਾਰੋਂ ਪਾਸੇ ਰੁਦਨ ਹੋ ਰਿਹਾ ਹੈ, ਪਰ ਕੋਈ ਖੁਸ਼ਖਰਮ ਮਨੁੱਖ, ਖੁਸ਼ ਤਬੀਅਤ ਮਨੁੱਖ ਕਿਸੇ ਕਾਰਨਵਸ਼ ਅਗਰ ਉਸ ਘਰ ਦੇ ਪ੍ਰਵੇਸ਼ ਕਰੇ, ਆਪਣੇ ਹਾਸੇ ਨੂੰ ਪ੍ਰਗਟ ਨਹੀਂ ਕਰ ਸਕੇਗਾ, ਉਸ ਦੀਆਂ ਵੀ ਅੱਖਾਂ ਛਲਕ ਉੱਠਣਗੀਆਂ। ਉਹ ਜੋ ਬਹੁਤੇ ਮਨੁੱਖ ਅੱਖਾਂ ਛਲਕਾ ਰਹੇ ਨੇ, ਹੰਝੂ ਵਗ ਰਹੇ ਨੇ, ਇਹਨਾਂ ਬਾਹਰ ਦੇ ਹੰਝੂਆਂ ਦਾ ਇਤਨਾ ਪ੍ਰਭਾਵ ਹੈ, ਇੱਥੇ ਮਨੁੱਖ ਹੱਸ ਨਹੀਂ ਸਕੇਗਾ। ਇੱਕ ਵਿਆਹ ਸ਼ਾਦੀ ਦਾ ਘਰਾਨਾ ਹੈ, ਸਿਹਰੇ ਸਜਾਏ ਜਾ ਰਹੇ ਨੇ, ਮੰਗਲ ਗੀਤ ਗਾਏ ਜਾ ਰਹੇ ਨੇ, ਮੰਗਲ ਧੁਨੀਆਂ ਵੱਜ ਰਹੀਆਂ ਨੇ, ਸੁੰਦਰ ਬਸਤਰਾਂ ਨਾਲ ਬਰਾਤੀ ਸਜੇ ਹੋਏ ਨੇ, ਸੁੰਦਰ ਪਕਵਾਨ ਨਾਲ ਚਾਰੋਂ ਪਾਸੇ ਦਾ ਵਾਤਾਵਰਣ ਸੁਗੰਧਿਤ ਹੈ, ਮਹਿਕ ਡੁੱਲ ਰਹੀ ਹੈ। ਐਸੇ ਮਾਹੌਲ ਵਿੱਚ ਅਗਰ ਕੋਈ ਗਮਗੀਨ ਮਨੁੱਖ ਆਪਣੀ ਅੱਖਾਂ ਤੋਂ ਹੰਝੂ ਕੱਢਣਾ ਚਾਹੇ, ਨਹੀਂ ਕੱਢ ਸਕੇਗਾ। ਵਾਤਾਵਰਣ ਨੇ ਪ੍ਰੇਰਨਾ ਹੈ, ਮਾਹੌਲ ਨੇ ਅਸਰ ਪਾਉਣਾ ਹੈ, ਮੌਸਮ ਦਾ ਅਸਰ ਤਨ ਤੇ ਪੈਂਦਾ ਹੈ। ਸੀਤ ਲਹਿਰ ਚੱਲ ਰਹੀ ਹੈ, ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ, ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ, ਮਨ ਤਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ, ਮੌਸਮੇ ਖਿਜ਼ਾਂ ਹੈ ਜਾਂ ਮੌਸਮੇ ਬਹਾਰ ਹੈ, ਸਰੀਰ ਲਾਜ਼ਮੀ ਅੰਦੋਲਤ ਹੁੰਦਾ ਹੈ, ਲਾਜ਼ਮੀ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ। ਖੁਸ਼ੀ ਦਾ ਘਰਾਨਾ ਹੈ ਜਾਂ ਮੌਤ ਦਾ ਘਰ ਹੈ, ਬਾਜ਼ਾਰ ਹੈ ਜਾਂ ਸ਼ਮਸ਼ਾਨ ਘਾਟ ਹੈ, ਮਨੁੱਖ ਦਾ ਮਨ ਇਸ ਸਾਰੇ ਮਾਹੌਲ ਤੋਂ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ। ਕੁਸੰਗਤ ਹੈ, ਸਤਸੰਗਤ ਹੈ, ਹੋ ਹੀ ਨਹੀਂ ਸਕਦਾ ਕਿ ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਨਾ ਹੋਵੇ। ਜੈਸੇ ਅਸਹਿ ਸਰਦੀ ਹੋਵੇ, ਬਹੁਤ ਸੀਤ ਲਹਿਰ ਹੋਵੇ, ਤਾਂ ਉਸ ਤੋਂ ਬਚਣ ਦਾ ਅਸੀਂ ਉਪਰਾਲਾ ਕਰਦੇ ਹਾਂ। ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ, ਗਰਮੀ ਸੀਮਾ ਤੋਂ ਅਗਾਂਹ ਟੱਪ ਗਈ ਹੈ, ਅਸੀਂ ਸਰੀਰ ਨੂੰ ਸੁਰੱਖਿਅਤ ਰੱਖਣ ਲਈ ਉਪਰਾਲੇ ਕਰਦੇ ਹਾਂ, ਉਦਮ ਕਰਦੇ ਹਾਂ। ਇਸ ਤਰ੍ਹਾਂ ਹੀ ਆਦਿ ਕਾਲ ਤੋਂ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਕਹਿੰਦੇ ਰਹੇ ਨੇ, ਜਿੱਥੇ ਮਨ ਤੇ ਬੁਰਾ ਪ੍ਰਭਾਵ ਪਵੇ, ਜਿੱਥੇ ਮਨ ਢੈਂਦੀ ਕਲਾ ਚਲਾ ਜਾਵੇ, ਉਸ ਮਾਹੌਲ ਦੇ ਪ੍ਰਭਾਵ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਕਰੋ। ਤਾਂ ਕੁਸੰਗਤ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਹੈ ਸਤਸੰਗ। ਅਪਵਿੱਤਰ ਮਾਹੌਲ ਤੋਂ ਬਚਣ ਦਾ ਇੱਕੋ ਇੱਕ ਵਸੀਲਾ ਹੈ ਪਵਿੱਤਰ ਵਾਤਾਵਰਣ
पवित्र माहौल। पर धन गुरु नानक देव जी महाराज कहिंदे ने ऐसा होवे कि पवित्र थां कोई लभे ही ना, ते चारों पासे ही अपवित्रता होवे। ऐसे दौर दे मनुख अपने मन नूं किस तरह बचावे? इकबाल ने भी कह दिता है, दरम्याने कारे दरिया तख्ता बदम करदा अमी, बाजनी गोयन के दामन तरमकुन होशियार वास। तू लकड़ दे तख्ते नाल मैनू रस्या नाल बन दिता और दरिया दे सुट दिता। उपरों कह रहे हैं, डुबना भिजी ना गिला ना होवे तो मैं किस तरह बचावा, अपने आप नूं किस तरह बचावा। ये जो माहौल है, ये जो युग है, ये जो बाहर दी हालत है, इसनूं साडे देश दे ऋषि मुनिया ने नाम दिता है कल युग। ते कल युग नूं गुरु नानक कहिंदे ने कलाली। ते कलाली तो मुराद आउंदा है शराब बना के बेचण वाला, जो स्वयं बनांदा है बेचदा है कलाल। पुराना शब्द साडे देश दे शराब बना के वेचण वालियां नूं कलाल कहिंदा है, कलाल। महाराज कहिंदे ने इह युग कलाल है, इह युग ही कलाल है, इह कल युग ही कलाल है। अगर इह कलाल है तो फिर इह किहड़ी शराब बनांदा है और केड़ी शराब बेचदा है? धन गुरु नानक देव जी महाराज ने जो शब्द उच्चारण किया है, इसका सिरलेख इंज है, सलोक मरदाना महला पहला। महले पहले तो मुराद है गुरु नानक देव जी महाराज का यह वाक है, पहले पातशाह का है। सलोक मरदाना पर यह शब्द मरदाने के प्रति उच्चारण किया है, जो गुरु नानक देव जी महाराज का साथी सी, देखण नूं ते विचारिए सेवक से शिष्य से, पर गुरु नानक भाई साहब करके बुलांदे सन, भाई मरदाना। भरा दा रिश्ता बड़ा गूढ़ा रिश्ता हुंदा है, और जो गुरु दा भरा है, गुरु नानक दा भरा है, भाईचारा बन गया गुरु नाल, इत्थे बहुत वड्डी पदवी प्राप्त हो गई। तो सिख जगत देच भाई साहब एक धार्मिक पदवी है, गुरु नाल भाईचारा हो गया। हुण भाईचारा गुरु नानक नाल है, हुण भाईचारा गुरु गोबिंद सिंह जी दे नाल है, हुण भाईचारा गुरु अर्जन देव जी महाराज दे नाल है। इस भाईचारे नूं बड़े सन्मान नाल सिख जगत दे आदकाल तो देखिया जा रहा है, और अज भी असी चोटी दे धार्मिक मनुख नूं भाई साहब करके बुलांदे हां। मरदाने नूं सतगुर भाई साहब करके बुलांदे ने। जद भाईचारा है, इतनी नेड़ता है, तो नेड़ता दे कोई राज नहीं आउंदे। कहिंदे ने मनुख उत्थे छुपा के रखना चाहुंदा है, चादर पर्दा पाना चाहुंदा है, जिथे कुछ ओपरापण है। छुपाना ही इस गल दा सबूत है, जो कुछ भी सामने है सब बेगाना है, सब ओपरा है। हर मनुख अपने अपने पर्दे चुके फिरदा है, और हर मनुख बुरके देच है। किधरे किधरे ये अपना बुरका उतारदा है, जब देखदा है अपना है, ये अपना घर है, ये अपने ने, इन्हां नूं मेरी असलियत दा पता है और मेरे नंगेज दा भी पता है, की ढकना इत्थे की ढकना। लेकिन आम बेगानिया तो मनुख नूं पर्दा करना पैंदा। पर्दा इस गल दा सबूत है, बुरका इस गल दा सबूत है, कुछ सामने ओपरा है, बेगाना है। भैण भरा दे सामने बुरका नहीं करदी, मां पुत दे सामने बुरका नहीं करदी, अपना है, इह ते अपना है। अगर मनुख कुछ छुपाण दी कोशिश कर रहा है, तो इसका छुपाना ही इस गल का सबूत है, सामने ओपरा है,
سامنے کوئی بیگانا ہے، اپنے دے سامنے تے منک سب کچھ اگھاڑ کے رکھ دیندا ہے، اُدا جی کردا ہے اپنا سینہ بھی چیر کے ایدے اگوں رکھ دے، لیکن بیگانے دے پرتی تے بڑا ساودھان ہوندا ہے کدھرے اس دیاں نظراں میرے سینے تک نہ پہنچن، یہ کدھرے میرے اندر جھات نہ مارے۔ تو جتھے بھائی چارہ بن جائے اتھے سب کچھ کھول کے رکھ دیتا جاندا ہے، اور جتھے پردہ پانا پئے دو گلاں ہو سکدیاں نے، یا تے سامنے سارے بیگانے نے اوپرے نے، اور جس تے پردہ پایا جا رہا ہے کوئی چنگا بھی نہیں ہوئے گا۔ ہمیشہ زخماں تے پٹی بنن دی لوڑ پیندی ہے، ہمیشہ شریر دا داغی تھاں چھپانا پیندا ہے، ہمیشہ شریر دے اپنگ حصے نوں ہی ڈھکنا پیندا ہے، چھپانا پیندا ہے، دوسرے توں لکانا پیندا ہے۔ جو کچھ بھی لکانا چاہندے ہاں چھپانا چاہندے ہاں، اتنی گل تے سپشٹ ہے ٹھیک نہیں ہوئے گا۔ گندگی نوں ڈھکن دی لوڑ ہے، بشٹاں نوں ڈھکن دی لوڑ ہے، پھلاں دے اُتے چادر پاؤن دی کوئی لوڑ نہیں۔ نگنتا نردوشتا دا ثبوت ہے، نردوش ہے، نگن ہے، نگن ہے، نردوش ہے، گناہگار ہے، ڈھکیا ہویا ہے، اور ڈھکیا ہونا اس گل دا ثبوت ہے گناہگار ہے۔ گناہ نوں ڈھکنا پیندا ہے۔ ایک معصوم بچے دا جنم ہویا ہے، ننگا ہے، پر اس دی نگنتا وچ ننگیج پنا نہیں ہے، اس دا ننگا شریر لوب دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر واشنا دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر کام دی پردرشنی نہیں کر رہا، جدکہ کئیاں دے ڈھکے ہوئے شریر بھی پردرشنی کر دے نے۔ گندگی تے چادر پائی ہے، چادر دے چوں بھی بدبو باہر آ گئی ہے، چادر دے چوں بھی گند باہر آ گئی ہے۔ تو اے دور، اے سماں، اس نو گرو نانک دیو جی مہاراج کہندے نے کلال، اور اے شبد اچارن کر رہے نے مردانے دے پرتی، مردانے دے سامنے اس یگ دی نگنتا سدگر پیش کر رہے نے، حالانکہ یگ نے اپنے آپ نو ڈھکے ہے، بہت ڈھکے ہے، بڑا ڈھکے ہے۔ ایک زمانہ تے ایسا بھی سڑے دیش دے لنگے ہے کہ اسی دھارمک پرشاں دیاں مورتیاں بھی نگن بنائیاں، دھارمک مندراں دیچ بھی نگن مورتیاں بنائیاں، اور بڑے بڑے سادھواں دے ٹولے بھی چلے نانگے سادھو، ننگے سادھو۔ سادھو ہون دی پہچان ننگا ہے، ایہدے کول ڈھکن واسطے کچھ بھی نہیں، ڈھکن واسطے کچھ نہیں۔ اس دا یہ مطلب نہیں کہ ایہدے کول کپڑے نہیں نے، نہیں، ایسی کوئی گندگی اس دے کول نہیں جس نوں اے ڈھکے، پھل ننگے ہی ٹھیک رہندے نے۔ پر جیسے جیسے منک دے چھدر ودے گئے، زخم ودے گئے، پٹیاں بھی ودیاں گئیاں، اور جد سارا ہی شریر زخمی ہو گیا تو سارا شریر پٹیاں نال بھر گیا، کپڑے نہیں پہنے ہوئے، زخماں دے تے پٹیاں بنی ہوئیاں نے۔ حقیقت اے ہے، ہما تن داغ دار شدم، پمبا کجا کجا نے ہم۔ یہ صوفی سنت کہندا ہے روم روم زخمی ہے، کتھے کتھے میں پمبا رکھاں تے پٹی بننا، تے جے میں پٹیاں اتنیاں بنا روم روم دیتے تے پٹیاں تے میرا لباس بن جان گیا، پٹیاں میرا پہراوا بن جان گیا۔ گناہ نو ڈھکن لئی جو کپڑے پہنے، وہ کپڑے لباس بن گئے، وہ کپڑے فیشن بن گئے، وہ کپڑے سماج دا انگ بن گئے۔ ورنہ گرو نانک دیو جی مہاراج کہندے نے اے احساس پشواں چ نہیں پیدا ہویا، وسماد نانگے پھرے جنت۔ مہاراج کہندے میں تے وسماد ہو جانا، پشو ننگے ہی گھوم رہے نے، انہاں دی نگنتا لوب دی پردرشنی نہیں کردی، انہاں دی نگنتا ہنکار دی پردرشنی نہیں کردی، انہاں دی نگنتا واشنا دی پردرشنی نہیں کردی۔ منکھتا دے آد کال دے
मनुख जद निर्दोष सी इतना ही निर्दोष जैसे कि पशु ते पक्षी ने कपड़िया दी लोड़ नहीं सी। दोष वद्दे गए कपड़े वद्दे गए सहजे सहजे समाज दा हिस्सा बन गए कपड़े। जो कपड़े पहन रहे है भले मानस है निर्दोष है हुन नंगा दोषी कहलाण लग पे। इस वास्ते दोषी मनुख नु असी कह देने आ बड़ा नंगा मनुख है इते बड़ा नंगा है। कमाल दी गल एक दौर ऐसा लंघिया इते बहुत गुनाहगार है सब कुछ ढक के रखे है ढकया होया है। परिभाषा बदल गई इते बहुत नंगा है इते बहुत नंगा है। वक्त दा तकाजा समय दा प्रभाव। तो ए शब्द धन गुरु नानक देव जी महाराज ने मर्दाने दे प्रति उच्चारण कीता है। कल कलवाली काम मद मनुवा पेवन हार। एक कल आम पर चलता है शराबो कबाब। कबाब नाल शराब जुड़ गई शराब नाल कबाब जुड़ गया। ऐसा क्यों शराब और हलवा इंज नहीं कहंदे शराब और मिठाई ऐसा नहीं कहंदे शराब और रोटी ऐसा नहीं कहंदे शराब और अंब ऐसा नहीं कहंदे शराब और कबाब। लगदा है कुछ जरूर चोली दामन दा साथ है। अगर साथ ना हुंदा तो इस तरह भी कहा जा सकदे शराब और दुध शराब और दही शराब और घी ऐसा नहीं कहंदे जबकि सारिया चीजा खाण वाली हैं। शराब और कबाब कबाब नो शराब चाहिए है शराबी नो कबाब चाहिए है। इना दोहां दा चोली दामन दा साथ है। और धन गुरु नानक देव जी महाराज ऐसे रैवरी पुरुष ने शराब दी गल कर रहे ने कबाब दी गल कर रहे ने। खाना है कबाब जरूर खा पर जिस तरह दा ढंग मैं तेनू बनाण दा दसदा कबाब ओ खा। शराब पीनी है जरूर पी पर जेडी मैं बनाण दा ढंग तेनू दसदा ओ पी। बन शराबी बन कबाबी ऐसा शराबी ऐसा कबाबी कि परमात्मा भी तेनू सीने नाल लाण ते मजबूर हो जाए। किसे वक्त सतसंग नू मैं खाना कहा जांदा सी अज ते खेड ही कुछ होर हो गई सिलसिला कुछ होर हो गया। धन गुरु नानक देव जी महाराज कहंदे ने ए युग कलाल है। अगर ए कलाल है तो इस दे कुल शराब केड़ी है। कल कल वाली काम मद इस दे कुल काम दी शराब है। तुम कहियत हो जगत गुरु स्वामी हम कहियत कल युग के कामी। धन भगत रविदास जी महाराज हे प्रभु तू जगत दा स्वामी असी इस युग दे कामी। तो तालमेल किस तरह बैठे